0: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
1: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
2: I'm afraid we're going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
3: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls, and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
4: Ji haan, 416-428-2165. Aisha Munawwar sahab ke rabte ka number hai. Khuda khas tha, aap karz ke bojh tale aa gaye hoon. Bilkul پریشان نہ ہوں, رابطہ کیجیے, میکسیمم قرض آپ کا معاف کروا دیں گے, آسان ایک ساتھ بنوا دیں گے. ہمارے ساتھ موجود ہیں, خوش آمدید کہیں گے آئشہ منور صاحبہ. ویلکم یو ان ویری پاکستان ٹورانٹو. ہم جائیں گے آغاز میں, تھوڑا سا اپنی سروسز کے حوالے سے بتائیے گا, اور یہ بھی بتائیے گا کہ کس طرح آپ لوگوں کو قرض کے بوجھ سے نجات دلا سکتی ہیں.
5: تھینک یو ویری مچ فار ہیونگ می آن ایئر. آئی ایم آئشہ منور. آئی ایم آفرنگ ڈیٹ سولوشنز سنس لاسٹ 25 ایئرز ٹو آور کمیونٹی. اور بےتاشا ہمارے کلائنٹس جو ہیں وہ اب ڈیٹ فری ہو چکے ہوئے ہیں, اور ہنسی خوشی جو ہے وہ اپنی لائف اور اپنے بزنسز جو ہیں اس کو رن کر رہے ہیں. تو ہم کنزیومر پرپوزلز کی سروسز آفر کرتے ہیں, بینکرپسیز کی بھی سروسز آفر کرتے ہیں, اس کے علاوہ کریڈٹ کاؤنسلنگ سروسز, لمپ سم پرپوزلز. اگر کسی کا پرپوزلز ٹوٹ گئے ہیں تو اس کے لیے بھی آپ ایڈوائز کے لیے کال کر سکتے ہیں. سو وی کین ایڈوائز یو کہ کیا آپ کی آپشنز ہیں. آپ کے ایسٹس جو ہیں ہم کوشش کرتے ہیں پروٹیکٹڈ رہیں, انٹرسٹ فری انسٹالمنٹس بن جائیں, اور لیگل ایکشن اور کلیکشن جو ہیں وہ رک جائیں. All information is being kept confidential because ہم آپ ہی کی کمیونٹی سے ہیں, اور میں فلی انڈرسٹینڈ کرتی ہوں کہ یہ انفارمیشن ریگارڈس ٹو یور فائنینشیل سچویشن اٹس ناٹ ایزی ٹو ڈسکس ود ایوری بڈی. اور میں یہ سجیسٹ بھی نہیں کروں گی کہ آپ ہر ایک سے یہ انفارمیشن لیں اور غلط قسم کی ایڈوائز جو ہے وہ لے لیں اور بعد میں اس کا نقصان ہو آپ کو. تو آلویز یو نو کنسلٹ دا پروفیشنلس. سو وی آر پروفیشنلس, اور اس میں یہ ہے کہ آپ کو رائٹ ایڈوائز پرووائڈ کی جاتی ہے دیٹ سوٹس یو دا بیسٹ. ضروری نہیں ہے کہ اگر ہم نے آپ کے ایک فرینڈ کو کوئی سروس پرووائڈ کی ہے تو اسی سروس کو ہم آپ کو بھی پرووائڈ کریں گے یا وہ آپ کو سوٹ کرتی ہے. فرسٹ وی ہیو ٹو ریویو اینڈ سی آپ کے لیے کیا بیسٹ ہے, آپ نے کس طرح سے اس میں سے نکلنا ہے, آپ نے فیوچر میں کس طرح سے دوبارہ اسٹیبلش ہونا ہے, اور کس طرح سے دوبارہ کریڈٹ آپ نے جو ہے وہ اسٹیبلش کرنا ہے, کس طرح ایسٹس پروٹیکٹ کرنے ہیں. تو یہ ساری انفارمیشن ہم آپ کو فرسٹ کنسلٹیشن میں پرووائڈ کرتے ہیں. آئی ٹوٹلی اکنالج اینڈ آنر دس تھنگ دیٹ آل آر کلائنٹس جو ہمیں کال کرتے ہیں, کسی بھی سورس سے ہمیں کال کر رہے ہوں, چاہے وہ دوستوں نے ریفر کی ہوں, چاہے ایڈورٹیزمنٹ ریڈیو کی ہو, نیوز پیپر کی ہو, جہاں سے بھی وہ کال کرتے ہیں, دے پریفر ٹو ٹاک ٹو می پرسنلی. اینڈ آئی ہیو ٹو لیٹ یو نو کہ ہماری آفس سے کوئی میرا آفس کلیگ میرے بیہاف پہ اپوائنٹمنٹ, میری اپوائنٹمنٹس نہیں لیتا. میں خود پرسنلی اپنے کلائنٹس کی ٹیک کیئر کرتی ہوں. تو اگر آپ مجھے سیل نمبر کے اوپر ٹیکسٹ کر دیں, اگر آپ دیکھتے ہیں کہ فون میرا بزی آ رہا ہے, تو یو کین ٹیکسٹ می اینڈ آئی ول گیٹ بیک ٹو یو اینڈ وی ول اسکیڈول این اپوائنٹمنٹ, تاکہ آرام سے کمفرٹیبلی ٹائم دے کے ہم آپ کی سچویشن کو ڈسکس کریں اور سولوشنس کو ورک out karein. And one call will make a difference to your life, that I guarantee. So my phone number is 416-428-2165. Again, it's 416-428-2165. Once you will call, that call will make a difference to your life. Thank you.
4: تھینک یو ویری مچ آئشہ منور صاحبہ, بہت شکریہ آپ کا, اور اگلے ہفتے آپ سے پھر بات کرتے ہیں. نمبر نوٹ کریں محترم سامعین, 416-428-2165, 416-428-2165. میں مولانا مبشر علی صاحب بعد نماز مغرب مجالس آپ کے لیے جو ہیں آج کل پڑھتے ہیں. تمام مومنین ممنات سے شرکت کی اپیل ہے. حدیث کے ساتھ سلام, نوح خانی, سوز خانی پیش کی جاتی ہیں, اور اس کے ساتھ ساتھ آپ سے ریکویسٹ کرتے ہیں کہ مسجد کی کنسٹرکشن کے لیے ڈونیشن بھی دیجیے. اس کے علاوہ ان کا حج کا پروگرام ہے, اس میں آپ ضرور شرکت کیجیے. $500 اس کی پارٹیسپیشن فی ہے. तीन ड्रॉ करेंगे और 1000 जब कंप्लीट हो जाएगी इनकी रजिस्ट्रेशन, उसके बाद तीन ड्रॉ होंगे दो फैमिली मेम्बरान को जो है भेजा, इनके छह लोगों को भेजेंगे हज पे, और एक जो है उसका एक्सपेंस 15,000 यानी दो $30,000 जो है उनमें वो खर्च किए जाएंगे और पर जो एक फैमिली होगी, और इसमें किसी भी मसलक के लोग जो हैं वो शिरकत कर सकते हैं। और इसके साथ साथ इनकी फ्यूनरल मेम्बरशिप जो है 30 सफर तक जारी रहेगी। फॉर मोर इन्फॉर्मेशन मुश्ताक जादी साहब से रब्ता कीजिए 416-985-0293 416-985-0293।
6: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
7: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूं, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
6: न्यूज के निमताओं देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन, तीन खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500। इट्स 4374252500। आइकॉन इवेंट स्पेस। न्यूज के लिए दावत दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861।
8: खिदमत है आज की अहम खबरें। अमरीकी फौज की जानिब से ईरान पर मुसलसल 11वें रोज हमलों का सिलसिला जारी है, जबकि ईरान ने दावा किया है कि उसने जवाबी कार्रवाइयों में कुवैत और उर्दन में वाकई अमरीकी फौजी अड्डों को निशाना बनाया है। अमरीकी सदर डोनाल्ड ट्रंप ने खबरदार किया है कि अगर ईरान आबनाए हुरमुज में किसी भी बहरी जहाज को निशाना बनाता है तो अमरीका एक पुल या बिजली घर पर बमबारी करके उसे तबाह कर देगा। उधर ईरान का कहना है कि अगर अमरीका ने ईरान के पुलों या बिजली घरों पर हमला किया तो ईरान भी अरब ममालिक में मौजूद अमरीका से वाबस्ता अहम शहरी बुनियादी ढांचों बशमूल पुलों बिजली घरों और तनसीबात पर हमले करेगा। ईरान की पार्लियामेंट के स्पीकर बाकर कालिबाफ ने कहा है कि आबनाए हुरमुज की सूरत हाल जंग से पहले जैसी नहीं रहेगी। उनका कहना था कि इस जंग का उसूल वाज़ह है, या तो सब या कोई भी नहीं। अगर हम तेल नहीं बेचेंगे तो कोई और भी तेल नहीं बेच सकेगा। अमरीकी वजीर खारजा मार्को रूबियो का कहना है कि बहरान के खात्मे के लिए अमरीका अब भी ईरान के साथ मुज़ाकरात का ख्वाहां है, लेकिन ईरान बातचीत में संजीदा नजर नहीं आ रहा। अमरीकी सदर डोनाल्ड ट्रंप ने सऊदी अरब के साथ एक तारीखी सिविल जौहरी माहदे की बाज़ाब्ता मंजूरी दे दी है, जिसके तहत सऊदी अरब को सिविलियन जौहरी प्रोग्राम के क्याम में तआवुन फराहम किया जाएगा। पाकिस्तान ने यमन में हूसी ग्रोह को खबरदार किया है कि पाकिस्तानी परचमबरदार जहाजों या पाकिस्तान के बहरी मफादात के खिलाफ किसी भी जारहाना इकदाम को पाकिस्तान की कौमी सलामती और खुद मुख्तार मफादात के लिए संगीन खतरा तस्वूर किया जाएगा। बैन अल-अक़वामी क्रेडिट रेटिंग एजेंसी S&P ने बुध के रोज पाकिस्तान की तवील मुद्दती खुद मुख्तार क्रेडिट रेटिंग -B से बढ़ाकर B कर दी है, जिसकी वजह IMF प्रोग्राम के तहत इस्लाहात के मौसर निफाज को करार दिया गया है। चेयरमैन पाकिस्तान पीपल्स पार्टी बिलावल भुट्टो जरदारी ने कहा है कि वो आज़ाद कश्मीर में इंतखाबी मुहिम चलाने की कोशिश कर रहे हैं, मगर वहां ना फोन चलता है और ना ही इंटरनेट, तो वो कैसे अपनी मुहिम चला सकते हैं। उन्होंने सवाल किया कि अगर ऐसे ही हालात रहे तो फिर इन इंतखाबात की क्या साख रह जाएगी। उधर पाकिस्तान तहरीक इंसाफ ने इमरान खान की रिहाई के लिए एक बार फिर सड़कों पर निकलने का फैसला किया है, और इस सिलसिले में 5 अगस्त को इमरान खान क्रिकेट स्टेडियम पिशावर में जलसे का इनेकाद किया जाएगा और मुल्क भर में रैलियां निकाली जाएंगी। उधर हुकूमत के साथ मुजाकरात कामयाब होने के बाद पेट्रोल पंप ओनर एसोसिएशन ने हड़ताल मौखर करने का ऐलान कर दिया। बलूचिस्तान के जिले मस्तूंग में एक मुसाफिर बस पर फायरिंग से कम अज कम 3 अफराद हलाक और 3 जख्मी हो गए, جبکہ اسی علاقے میں کوئٹہ کراچی شاہراہ پر دھماکہ خیز مواد سے ایک پل کو بھی نقصان پہنچا. ادھر بلوچستان کے تین مختلف اضلاع سے 7 افراد کی تشدد زدہ لاشیں برآمد ہوئی ہیں. اور آج رات سے گیس کی قیمت میں 1 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان. اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں. اجازت دیجیے, اللہ حافظ.
4: خبریں زبیر الدین صاحب کے لیے پیش کیا کرتے ہیں. اسٹوڈیوز میں رابطے کے نمبر 4165930003. اردو پوائنٹ ایک ویب سائٹ ہے اور بشرا بی بی کی سسٹر ہیں مریم ریاض وٹو صاحبہ. ان نے الزام لگایا ہے, ان کا دعویٰ ہے کہ بانی پی ٹی آئی عمران خان اور بشرا بی بی کی ایک ایک آنکھ ضائع ہو چکی ہے. اور انہوں نے کہا کہ بشرا بی بی کہتے ہیں کہ بارش کی وجہ سے جو ہے 2 دفعہ جو ہے انہیں کرنٹ بھی لگ چکا ہے. اور اس کے ساتھ ساتھ وہ 11th آر کے ایئر وائی کا پروگرام ہے, اس میں وہ گفتگو کر رہی تھی. انہوں نے کہا کہ بانی پی ٹی آئی عمران خان کو 15% لائٹ اس آنکھ میں سے نظر آتی ہے, 85% نظر جا چکی ہے. اور بشرا بی بی نے مجھے خود بتایا کہ میں روتی رہی کہ ڈاکٹر کو بلائیں, بشرا بی بی کی آنکھ کا پردہ پھٹا, 10 دن تک کسی کو خیال نہیں آیا. دوسری آنکھ میں بھی تکلیف ہے, اس کی لیزر کرائی گئی ہے. اور یہ بھی کہا کہ بشرا بی بی کے سیل میں کوئی گٹر تھا, اس کا ڈھکن کھلا تھا جہاں سے چوہے آ جاتے تھے, اور انہوں نے اس حوالے سے بھی شکایت کی ہے. جب بارش ہوتی تو جیل کے کمرے میں سوئچ بورڈ میں کرنٹ آ جاتا ہے. بشرا بی بی کو 2 بار کرنٹ لگ چکا ہے. اب انہیں ایک الیکٹرک کا چمچہ دیا گیا کہ اسے بٹن بند کیا کریں. اور بانی پی ٹی آئی کو پتا تھا کہ سہیل افریدی اس پوزیشن کے لیے تجربہ کار نہیں ہے, اور یہ سہیل افریدی کے ساتھ تیمور جھگڑا کو ڈپٹی سی ایم لگایا جائے گا تاکہ وہ گائیڈ کر سکے. اب یہ کس چیز کیا ہے, اب یہ ٹیلی ویژن پہ آیا ہے. اب حکومت کو اگر یہ درست ہیں الزامات تو یا تو اس کا جواب دینا چاہیے, جیل کے حکام جواب دیں, اور نہیں ہے تو اس کے کم از کم جواب, اگر یہ غلط الزامات ہیں ظاہر ہے اس حوالے سے ان سے بات بھی کی جائے, کیونکہ اس قسم کی بہت سی اور بھی خبریں رہتی ہیں. تو میرے خیال میں حکومت کو اس کو سیریسلی دیکھنے کی ضرورت ہے. 4165930003 ریڈیو پاکستان ٹورانٹو, CMR 101.3 FM. جناب آپ کو بتا دیں کہ 8 بجے ہم آپ کے لیے یہ نیوز جو 7:30 پہ پیش کی جاتی ہیں یہ پھر 8 بجے ہم رپیٹ کرتے ہیں, اور اس کے بعد آپ کی لائیو کالز لیتے ہیں, اور سیم نمبر ہوتا ہے 4165930003 پہ. ہم آپ یوٹیوب چینل پہ, ٹک ٹاک پہ, اور اس کے ساتھ ساتھ ہمارے فیس بک پہ یہ آپ کے لیے جو ہے ٹاک شو لائیو پیش کیا جاتا ہے.